0: आवाज एफएम 94 रेडियो दिल भर स्वाभाविक आवाज द अमन आवाज द विनी आवाज और द मोहब्बत आवाज आते वाले की सैयद अरशद अली प्रोग्राम दे वाले की डीएमटी ये की दिल भर मस्ती टाइम हो सुबह टू रिकॉर्ड एडीएम की जमंगा वीडियो से कर मिला हिसाब द चा तालुक छ दगा द टू फैसला दगा प्रोग्राम औरी शोजान मन यो दुनिया मन ना उबेद मैनेजर से बोल चा तालुक से सबई बंधु बुसर दे हम यो जान मन दुनिया मन ना ये टाइम के प्रोग्राम और अलावा इस्माइल खान दे चा तालुक से मानी रही सर दे हम यो जान मन ना दिन अलावा मोहम्मद इदरीस खान दे चा तालुक से सबई बंधु बुसर दे हम प्रोग्राम और टोल यो जान मन ना यो नड़े मन ना बल्कि दरी जहान वन जमंग पिछले देखे ना लक्ष्य पर और सोडा दी 495 अस्सलाम वालेकुम
1: अशद भाई
0: वालेकुम अस्सलाम सु खबर को चरता ना
1: दोस्त पान सरू पांडा
0: दोस्त मोहम्मद से संग खेर तबियत मुखले प्रोग्राम के सम गर्म हर गले वाय
1: मा खेर
0: बिल्कुल खेर है तासु खेर है ना
1: बिल्कुल बिल्कुल खेर जाओ
0: वाय कना सने भी ताजा दिन उड़ी प्रोग्राम था
1: बस नहीं ताजा में जा उड़ी थी यो शेर वाला तो हुए मनु
0: हाँ हाँ शेर शेर दिस दकड़े दे
1: बस स्टार के दिस दकड़े नो
0: हाँ कल दिस दकड़े दे
1: हाँ तारे जमा शो आगा मख के स्पेशल पास शो शो की
0: वाह हाँ हाँ हाँ दा मात्री वाला मात्री सेट ने दा सनु बंडा का तरफ तरमाई के दाचे दिल तमाने रह खाली दा मात्री साइड ने तासु काल कड़े करना सनु बांडाल तेरे या रुसेन डगाई साइड था
1: सनु बांडा जगन्नाथ सारा जी हो
0: जगन्नाथ सारा सही था ना बस आगे शेर हुआ है करना हाँ
1: राशिद भाई शेर लगा दी कि वही जमा दखवन ये वो खबर लगी
0: जमा दखवन ये वो खबर लगी
1: जमा दखवन ये वो खबर लगी वो सोप नंबर सोप भी नंबर लगी
0: हाँ
1: तो कवाद अकल और दोश खबर है
0: कवाद हकल और दोश खबर है
1: कवाद अकल और दोश खबर है वो किने सर वाला लगी
0: हाँ दाह पके बिल्कुल लास्ट शेर खुशंग खबर कवाद अकल और दोश खबर है उस वो किने सर दे बरा लगी हाँ
1: आओ कि भी मतलब बने का स्पेक अपेगी
0: हाँ हाँ
1: तो अगाक सर कुछ द कमरे लगी
0: हाँ
1: نوی لالونه
0: و غزلونه غرزوم
1: یو میسیله ملغلره لگی
0: دیر خده
1: دخکل و خکل انتخاب که جور شی نوی لس خود ما بگی ده سره لگی
0: بله بله
1: بس دوست محمد وی رکھا لگا کنین اور میں پکا پر لگی
0: اے لکا اللہ دنے کی دقدہ خواہ کے کسوکی لگی اوپے پہ وارا ہوئی چیزا اور پہ چھتاونے لگی دن دوست محمد سے پرانا ٹول اس وسی دیر زیادہ ہونے نہ رہیے تھے شکریہ یو جیان میں رہتا اس پر رکام ترہ لے کالا مکو دارہ تو ہوئے ٹاپک کو فالو کوئی کنا
1: آو جی ٹاپک ہو دے کوئی ٹاپک نہ ہوئے رہے بلے زو وافی زو زمانے اسٹام بیدہ لکشی ہو کنا
0: جی
1: مرو گرده ده مر پسی خوب پس امیده من تاخیره که ویاده اوله پاکستان زیگی پیدا کو
0: خواه
1: مهده لگو ده که سریع و شیز دی کرن لگ پزین ده بود گوده که بایی ما شیز داده یه خیره او آقا تو بیا معلومی نیا با بیا دیر خیلی
0: یاره ده پر رس که سمره سمره کارونه انسان مطلب آقا کهی نو ده با کمی او سیز با ده بلا کارونه ده زهن دم گناه نیسته کمی او سیز با زهن تو ورش چایی
1: خیر دازی و بازی سیز داری جگری ضروری کنا
0: آو ده خبر خو سعی ده دا خبر بالکل
1: اگر دې بګران جوړی کی نه لگ پځه باندې کې خودل پکای
0: لکه دې ټیم کې تاسو ځین کې هغه سٹام تن توه چا دې بګران جوړی کی تا بګران جوړ کړو سٹام دې ځین کې رهو
1: بالکل جی نه هغه بیا دې پاسا نه دې دا خو لگ ځین باندې دې بول دې زیات راغلو
0: صحیح دا ډیر زیات مننه زیات شکریہ
1: اوکے سر تھینک یو السلام علیکم
0: اوکے جی دلا پمان یو جهان من یو دنیا من نه داو منگ سرا دوست محمد سے بو دوست محمد سے بوئی چیرا مان اسٹام بھی در کشو اسٹام پسی گرزے دما او وئی چھ ہم بیٹر پاسان ما نمون تو باہر ذہن ما چدے بوج رہا وسل غاڑی نو دا خبر استا بخپل دے بارے ٹھیک تھا ودا سیدا چې کم کم سیس ته جديده به خیال کوي بهرن تاسو میسجز هم په پروګرام کې شاملو ما او ټایم چې نه سم په مخ باندې روان دي سم په منډه باندې روان دي سیدا نو دین علاوه جی میسجز په چې د الیکشن تک ریپریش کوم سری ور سره تاسو کال به هم شاملو ما